0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, रबीउल अव्वल की 27 और सितंबर की 10 तारीख। ये रेडियो पाकिस्तान है। समरा यूसुफ से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने कहा है कि वफाकी हुकूमत अवाम की फलाह बहबूद के लिए आज़ाद जम्मू कश्मीर की हुकूमत से भरपूर तआवुन जारी रखेगी। नायब वज़ीर-ए-आज़म ने कौमी मफाद के उमूर पर न्यूजीलैंड ने पाकिस्तान में मुख्तलिफ शोबों खसूसन ज़रई टेक्नोलॉजी के शोबों में तआवुन के मौके तलाश करने में गहरी दिलचस्पी जाहिर की है। इंसदादे पोलियो के इदारे ने पोलियो से बचाव मुहिम में खिदमात अंजाम देने वाले 4 लाख से जायद कारकुनों के यौमिया वजीफे में 28% इजाफा किया है। पाकिस्तान समेत 8 इस्लामी ममालिक ने मकबूजा फलस्तीनी इलाके में गैर कानूनी यहूदी बस्तियों से अशिया की दरामद पर पाबंदी आयद करने के बरतानिया के फैसले का खैर मकदम किया है। खवातीन के T20 एशिया कप का दूसरा सेमीफाइनल कल दुबई में पाकिस्तान और श्रीलंका के दरमियान खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म शहबाज शरीफ ने कहा है कि हुकूमत पाकिस्तान आज़ाद जम्मू कश्मीर की हुकूमत के साथ अवाम के फलाह बहबूद के लिए भरपूर तआवुन जारी रखेगी। वो आज़ाद जम्मू कश्मीर के नौमंतखब वज़ीर-ए-आज़म सैयद इफ्तिखार अली गिलानी से गुफ्तगू कर रहे थे, जिन्होंने इस्लामाबाद में उनसे मुलाकात की। मुलाकात में आज़ाद जम्मू कश्मीर में अमन तरक्की और रियासत में जारी फलाही मनसूबों से मुतालिक उमूर पर तफसीली तबादला ख्याल किया गया। सैयद इफ्तिखार अली गिलानी ने इलाके की तरक्की और अवाम के फलाह बहबूद के लिए अपनी तमाम सलाहियतें बुरुएकार लाने का अज़्म जाहिर किया। नायब वज़ीर-ए-आज़म इसहाक डार ने कौमी मफाद के उमूर पर पार्लिमानी जमातों के दरमियान करीबी राबते की जरूरत पर जोर दिया है। वो कौमी असम्बली के स्पीकर सरदार अयाज सादिक से गुफ्तगू कर रहे थे, जिन्होंने इस्लामाबाद में उनसे मुलाकात की। नायब वज़ीर-ए-आज़म ने पाकिस्तान के जमहूरी इदारों को मजबूत बनाने के लिए एक मजबूत और मौसर पार्लियामेंट की अहमियत पर जोर दिया। वजीर खजाना मोहम्मद औरंगजेब ने कहा है कि मालियाती वसाइल तक रसाई के लाहे अमल को नुमाया पेशरफ्त मौसर राबदाकारी और बरवक्त अमल दरामद से मुंसलिक रहना चाहिए। वो इस्लामाबाद में मालियाती वसाइल तक रसाई से मुतालिक रहबर कमेटी के 4th इजलास की सदारत कर रहे थे। इजलास में तरजीही शोबों में जामे मालियाती सहूलियात की फराहमी के लिए मुख्तलिफ इकदामात पर पेशरफ्त का जायजा लिया गया। न्यूजीलैंड ने पाकिस्तान के साथ मुख्तलिफ शोबों खसूसन ज़रई टेक्नोलॉजी के शोबे में तआवुन के मौके तलाश करने में गहरी दिलचस्पी जाहिर की है। न्यूजीलैंड के पाकिस्तान के लिए नामजद कमिश्नर हाई कमिश्नर डेविड पाइन ने इस दिलचस्पी का इजहार इस्लामाबाद में वजीर खजाना मोहम्मद औरंगजेब से मुलाकात के दौरान किया। नामजद हाई कमिश्नर ने वजीर खजाना को पाकिस्तान के साथ रवाबित मजीद मजबूत बनाने के लिए न्यूजीलैंड की हिकमत अमली से आगाह किया। वजीर खजाना ने खसूसन डिजिटल खिदमात टेक्नोलॉजी और नौजवानों की सलाहियतों के शोबों में वसीतर तआवुन के इम्कानात को उजागर किया। वजीर इक्तिसादी उमूर अहद चीमा से इस्लामाबाद में एशियाई तरक्याती बैंक के वफद ने मुलाकात की, जिसमें मेन लाइन 1 रेलवे मंसूबे पर पेशरफ्त का जायजा लिया गया। वफद ने बताया कि ML1 मंसूबे के डिजाइन को आइंदा माह हतमी शक्ल देने के लिए हर मुमकिन कोशिश की जा रही है। अहद चीमा ने एशियाई तरक्याती बैंक और उसकी तकनीकी टीमों की जानिब से मंसूबे में पेशरफ्त को सराहा और उसकी बरवक्त तकमील के लिए तमाम मुतल्लिका फरीकों के दरमियान करीबी रावता बरकरार रखने की अहमियत पर जोर दिया। वजीर कानून और इंसाफ सेनेटर आज़म नज़ीर तारड़ ने मुतल्लिका हुकाम को हिदायत की है कि वो बैरून मुल्क मुकीम पाकिस्तानियों के पासपोर्ट्स और दीगर ज़रूरी दस्तावेज़ात की तस्दीक के अमल को तेज़, आसान और मज़ीद मौसर बनाया जाए। वो इस्लामाबाद में पासपोर्ट कवानीन से मुतालिक कमेटी के इजलास की सदारत कर रहे थे, जिसमें मुतालिका वजारतों के हुकाम ने शिरकत की। وفاقی وزیر نے دستاویزات کی تصدیق کے عمل میں انسانی مداخلت کم سے کم کرنے پر زور دیا اور ون ونڈو تصدیقی پورٹل متعارف کرانے کی تجویز دی۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ پیٹرولیم ڈویژن کی جانب سے جاری اعلامیے کے مطابق ہائی سپیڈ ڈیزل کی قیمت میں 6.72 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 392.67 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح پیٹرول کی قیمت میں 3.40 روپے اضافے کے بعد اس کی نئی قیمت 367.75 روپے فی لیٹر مقرر کی گئی ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان کے پولیو خاتمہ پروگرام نے رواں ماہ کی 21 تاریخ سے شروع ہونے والی ایک ہفتے کی انسدادی پولیو مہم کے دوران خدمات انجام دینے والے 4 لاکھ سے زائد کارکنوں کے یومیہ وظیفے میں 28% اضافہ کر دیا ہے۔ مہم کے دوران 6 علاقوں کے 115 اضلاع میں 3.10 کروڑ سے زائد بچوں کو پولیو سے بچاؤ کے قطرے پلائے جائیں گے۔ پاکستان میں شام کے سفیر ڈاکٹر رامز الرائی نے اسلام آباد میں وزیر اعظم کے معاون خصوصی برائے ڈیجیٹل میڈیا فہد ہارون سے ملاقات کی۔ فریقین نے پاکستان اور شام کے درمیان تعلقات سمیت ڈیجیٹل اور نشریاتی میڈیا میں ہونے والی پیش رفت، مواقع اور درپیش چیلنجز پر تبادلہ خیال کیا۔ 23rd ہیلتھ ایشیا انٹرنیشنل نمائش اور کانفرنس آج کراچی میں شروع ہوگی۔ نمائش کا انعقاد خصوصی سرمایہ کاری صحت کونسل، وزارت قومی صحت اور ای کامرس گیٹ وے کے تعاون سے کیا جا رہا ہے۔ عالمی ماہرین، صحت کے ادارے، ادویہ ساز کمپنیوں کے نمائندے اور پالیسی ساز تقریب میں شرکت کریں گے۔ صحت کے شعبے سے وابستہ 400 سے زائد برانڈز نمائش میں اپنی مصنوعات اور خدمات پیش کریں گے۔ چین، ترکیے، ایران، برطانیہ، متحدہ عرب امارات اور سعودی عرب سمیت کئی ممالک کے وفود بھی تقریب میں شرکت کریں گے۔ پاکستان سمیت 8 اسلامی ممالک نے مقبوضہ فلسطینی علاقے میں غیر قانونی یہودی بستیوں سے اشیاء کی درآمد پر پابندی عائد کرنے کے برطانیہ کے فیصلے کا خیر مقدم کیا ہے۔ پاکستان، ترکی، مصر، انڈونیشیا، اردن، قطر، سعودی عرب اور متحدہ عرب امارات کے وزراء خارجہ نے ایک مشترکہ بیان میں اس فیصلے کو سراہا۔ وزراء خارجہ نے کینیڈا، ڈنمارک، فن لینڈ، فرانس، آئس لینڈ، آئرلینڈ، ناروے، پولینڈ، پرتگال، اسپین، سویڈن اور برطانیہ کے وزراء خارجہ کی جانب سے مسئلہ فلسطین کے 2 ریاستی حل سے متعلق جاری کردہ مشترکہ بیان کو بھی قابل ستائش قرار دیا۔ محمد زبیر جھارا المعروف جھارا پہلوان کی 35th birthday آج منائی جا رہی ہے۔ انہوں نے 1979 میں جاپانی پہلوان انوکی کو شکست دینے پر بہت شہرت حاصل کی۔ جھارا کا شمار پاکستان کے نامور پہلوانوں میں ہوتا ہے۔ وہ 60 سے زائد ملکی اور بین الاقوامی مقابلوں میں ناقابل شکست رہے۔ انہیں فخر پاکستان اور رستم پاکستان کے اعزازات سے نوازا گیا۔ جھارا پہلوان 1991 میں 31 سال کی عمر میں آج کے روز لاہور میں حرکت قلب بند ہونے سے انتقال کر گئے تھے۔ عالمی یوم انسداد خودکشی آج منایا جا رہا ہے تاکہ خودکشی کی روک تھام کے عزم اور عملی اقدامات کو فروغ دیا جا سکے۔ اس سال دن کا موضوع ہے خودکشی کے بارے میں بیانیاں تبدیل کرنے اور عملی اقدامات کی ضرورت۔ دنیا بھر میں ہر سال 7 لاکھ سے زائد افراد خودکشی کے باعث موت کا شکار ہوتے ہیں، جو صحت عامہ کے لیے ایک بڑا چیلنج ہے۔ اور خواتین کے T20 ایشیا کپ کا دوسرا سیمی فائنل کل دبئی میں پاکستان اور سری لنکا کے درمیان کھیلا جائے گا۔ میچ شام 7:30 بجے شروع ہوگا۔ ادھر ٹورنامنٹ کے آج کھیلے جانے والے پہلے سیمی فائنل میں بھارت اور بنگلہ دیش مد مقابل ہوں گے۔ میچ شام 7:30 بجے شروع ہوگا۔ ٹورنامنٹ کا فائنل اتوار کو دبئی میں کھیلا جائے گا۔ برمنگھم میں پاکستان کے خلاف تیسرے اور آخری کرکٹ ٹیسٹ کے دوسرے روز انگلینڈ اپنی پہلے اننگز کا کھیل کل کے سکور 156 رنز 4 کھلاڑی آؤٹ پر آج پھر شروع کرے گا۔ اس سے پہلے پاکستان نے پہلے اننگز میں 137 رنز بنائے تھے۔ انگلینڈ کو سیریز میں 2-0 کی برتری حاصل ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹے کے دوران ملک کے بیشتر علاقوں میں موسم گرم اور مرطوب رہے گا، تاہم کشمیر اور ملحقہ پہاڑی علاقوں میں مطلع جزوی طور پر ابرآلود رہنے اور دوپہر کے اوقات میں بعض مقامات پر ہلکی بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بڑے شہروں کا درجہ حرارت، اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور 30، کراچی 27، پشاور 28، کوئٹہ 20، گلگت 16، مری 15 اور مظفرآباد 22 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لے، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں موسم جزوی طور پر ابرآلود اور خشک رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، اننت ناگ اور بارہ مولہ 17 ڈگری سینٹی گریڈ، جموں 26، لے 7 اور شوپیاں 16 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ radio.gov.pk پر۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.